आपने ट्यून इन किया है FM 90.0 MHz पर रेडियो वितस्ता, हम सफर जिंदगी का, आपकी जिंदगी की रवानी। सभी श्रोताओं को मेरा प्यार भरा नमस्कार। मैं हूं आपका रेडियो दोस्त भरत सोपोरी, लेके आया हूं वितस्ता गीत माला का एक और एपिसोड। आज का एपिसोड आधारित है कविता व गजल संग्रह लम्हा लम्हा सौगात पर, और ये कविता और गजल संग्रह लिखा है राजेंद्र पटवारी नाशाद ने। आज का कार्यक्रम इन्हीं नज्मों और गजलों पर आधारित होगा। पेशे के लिहाज से राजेंद्र पटवारी नाशाद मुख्तलिफ कुल हिंद नुमाइशों में इनामात हासिल करने वाला एक सनद याफ्ता मुसवर व मुजस्मा साज है, जिन्होंने मरकजी सरकार के डिपार्टमेंट ऑफ कल्चर से 2 साल का कल्चरल स्कॉलरशिप भी हासिल किया है। अपने वालिद मरहूम से विरसे में मिली अदबी जोक व शोक की वजह से कम उम्री से ही मजमून निगारी व अफसाने लिखने की कोशिश शुरू की थी, मगर ज्यादा रुझान मुसवरी की ओर ही था। 1963 में मुंबई के सर जे जे स्कूल ऑफ आर्ट में दाखिला लेने के बाद 1964 से अपनी अदबी जोक व शोक को भी संजीदगी से लेना शुरू किया। 1965 में जब पहला अफसाना और पहली गजल मुंबई में एक उर्दू रोजनामा में शाया हुई तो अदबी सफर शुरू हुआ जो अब तक जारी है। 2024 में अपने मरहूम वालिद प्रेमनाथ पटवारी, जिनको मसरूर कश्मीरी के नाम से भी जाना जाता है, उनके कलाम को मरतब करके मसरूर की मन की मौज के उन्वान से देवनागरी में शाया हुआ। मुझे उम्मीद है कि हमारा वितस्ता गीतमाला कार्यक्रम जो मसरूर कश्मीरी पर मबनी है वो आपने सुना होगा। राजेंद्र पटवारी नाशाद ये संग्रह है। नजर करते हैं अपने वालिदीन मरहूम प्रेमनाथ पटवारी, मसरूर कश्मीरी और मरहूमा सुमावती के नाम एहतराम व अकीदत के साथ। आदरणीय वीरेंद्र पटवारी, राजेंद्र पटवारी नाशाद के बारे में लिखते हैं, मेरे तखलीकी सफर में मेरा हमनफ्स मेरा हमनवा, उम्र में मुझसे 3 साल छोटा मगर तखलीकी सफर में मुझसे कई साल बड़ा मेरा भाई। राजेंद्र पटवारी नाशाद कश्मीरी। वीरेंद्र पटवारी नाशाद के बारे में लिखते हैं, एक अच्छा चित्रकार है या एक बेहतर मूर्तिकार, एक अच्छा गीतकार है या एक बेहतर कहानीकार, एक अच्छा मजमून निगार है या एक बेहतर ड्रामा निगार, इन सवालात के जवाब फनून अदब से जुड़े तहकीककार तखलीककार और फनकार ही दे सकते हैं, या फिर लम्हा लम्हा सौगात के मजमुआ में शामिल सभी मायने खेज नज़्में और मुतासिर कुन गजलें। राजेंद्र पटवारी नाशाद के लिए अशोक पटवारी जी लिखते हैं, शायर जब अपने जज्बात को अल्फाज का जामा पहनाकर अपने ख्यालात को कम से कम अल्फाज में कभी रदीफ व काफिया और चुनिंदा बहर की माला में पिरोकर या कभी उसके बगैर बयां करता है तो वो बयां उड़ान भरते ही किसी बेफिक्र परिंदे की तस्वीर बनकर सुनने या पढ़ने वाले के सामने उभर आती है। किसी आबशार से गिरते हुए पानी की कल कल की आवाज बनकर कानों में रस घोलने लगती है और दिल के अंदर एक सरसराता हुआ एहसास बनकर मदहोश कर देता है। वो लिखते हैं, अपने कलाम में वो अगर कहीं हुस्न व शबाब का तज़किरा करते नजर आते हैं तो वहीं दूसरी ओर अपने सूफियाना नजरिए को भी अपने अंदाज में एक नई तशरीह देने की कोशिश करते नजर आते हैं। मसलन उनकी एक गजल में शामिल उनके ये दो शेर मुलाहजा फरमाएं, चेहरे पे जुल्फ यार जब खुलकर बिखर गई, अब्र सियाह में चांदनी ज्यादा निखर गई, और तहकीक कायनात जब हद से गुजर गई, मेरी तलाश में मेरी अपनी नजर गई। और राजेंद्र पटवारी नाशाद अपने बारे में लिखते हैं, 50-60 साल से जायद अरसा के अपने अदबी सफर के दौरान मैंने सिर्फ अफसाने नज़्में या गजलें ही नहीं लिखी बल्कि स्टेज रेडियो और टेलीविजन के लिए ड्रामे भी, फीचर व म्यूजिकल फीचर्स के अलावा अखबारात के लिए इतने अदबी सियासी व सकाफती मौजूआत पर मजामीन भी तहरीर किए जिनसे मेरे अफसानों ड्रामाओं और सियासी व इक्तिसादी मौजूआत पर शाया हुए मेरे मजामीन के मजमुओं के साथ ही कई शेरी मजमुआ भी शाया किए गए हैं।
تیرگی جو بھاگتی ہے روشنی کے سامنے، ہوتی ہے تہذیب غائب مفلسی کے سامنے۔ مفلسوں کی زندگی ہے زندگی کچھ اس طرح جیسے ایک بجھتی شمع ہو چاندنی کے سامنے۔ یہ تھی جانکاری راجندر پٹواری ناشاد کے بارے میں۔ مجھے امید ہے کہ آپ کو آج کا یہ کارکرم بہت پسند آئے گا، اور اس کارکرم میں نظموں اور غزلوں کے دوارا راجندر پٹواری ناشاد ہمارے ساتھ رہیں گے۔ تو آئیے کرتے ہیں شروعات آج کے کارکرم وتستا گیت مالا ایپیسوڈ 14 کی۔ غزلیں سنی نہیں جاتی بلکہ دل سے محسوس کی جاتی ہے۔ تو شروتاؤ، کرتے ہیں نظموں اور غزلوں کا سفر شروع۔ نظم اور غزل سنگرہ ہے لمحہ لمحہ سوگات سے۔ فضاؤں کا رنگ کچھ بدلنے لگا ہے، ہواؤں کا رخ تیز و تند ہو رہا ہے، سیاہ بادلوں نے ڈکا آسمان کو، کڑکنے کو شاید ہیں بجلیاں بھی اب، تناور یہ پیڑ تھر تھرانے لگے ہیں، شاخوں سے پتے پھسلنے لگے ہیں، فضاؤں کے تیور بدلتے ہی اب یہ پرندے بھی پر فڑ فڑانے لگے ہیں، انہیں ڈر کہیں کوئی طوفان آئے، کہیں جڑ سے وہ پیڑ اکھڑ ہی نہ جائے، بنے جس پہ ہیں گھونسلے سب انہی کے، ابھی جن میں ہیں ان کے معصوم چوزے، جنہوں نے نہ دیکھی ہے دنیا ابھی تک، ابھی جن کی دنیا یہی گھونسلے ہیں، کسی بھی سیاست سے واقف نہیں وہ، ضرورت ہے ان کو حفاظت ہماری، ضرورت ہے ان کو بھی امن و امان کی، انہیں آندھیوں سے بچانا ہی ہوگا، ہمیں فرض یہ تو نبھانا ہی ہوگا، انہیں کل کا سورج دکھانا ہی ہوگا، ہمیں قرض ان کا چکانا ہی ہوگا، ہمیں قرض ان کا چکانا ہی ہوگا۔ ناشاد لکھتے ہیں، بلندی میں ان سے بہت دور ہوں میں، مگر سچ یہی پسرے مسرور ہوں میں۔ ایک اور نظم میں ناشاد لکھتے ہیں، یہ کس کے گناہوں کی سزا بھگت رہی ہے زندگی، لگی یہ آگ کس طرح، دھواں دھواں ہے چار سو، سلگ رہی ہے یہ زمین، پگھل رہا ہے آسماں، درج تھا جن میں فلسفہ حیات کا، نجات کا، کتابیں ساری جل گئی، جلسی ہوئی کتاب کے بچے ہوئے اوراق پر، لکھی گئی تحریر کے حروف سب بکھر گئے، جلس گئے جملے سبھی، معنی بھی سب بدل گئے، جملوں کے اور الفاظ کے جو کچھ بھی تھا جلس گیا، بکھر کے سب دفن ہوا یا سب فنا ہی ہو گیا، ایک لفظ میں ہی بچ گیا، میں تشریح جس کی کچھ نہیں، معنی بھی جس کا کچھ نہیں، وہ لفظ میں جو میں نہیں لیکن وہ لفظ مجھ میں ہے، وہ لفظ میں جو تو نہیں تجھ میں بھی ہے چھپا وہی، وہ لفظ ہی آغاز ہے شاید وہی انجام ہے، اس لفظ میں ہے کائنات آغاز سے انجام تک، اس میں کی ہے تلاش اب مجھ کو بھی اور تم کو بھی، اگر وہ مل جائے ہمیں تو ایک ہو جائیں گے ہم ہمیشہ ہمیشہ کے لیے، ہمیشہ ہمیشہ کے لیے۔